शांति उपजै, जिन तृष्णा अग्न बुझाई, गुरते नाम पाई वड्डी वड्याई, एको नाम चेत मेरे भाई।